0: त्यही तयार युट्युब आएको थियो कि नानी के भयो त्यसरी तल छ नि एउटा के अरे छारीमा रेखी हुन्छ नि रञ्जना गाईले हेर्नु यहाँ त झार्नु बाथरुममा जानु
1: मलाई डर लाग्छ
0: अनि मेरो तर एउटा कुरा खुसी कुरा भन्छु
1: के कुरा
0: जानु भयो साँच्चै

0: नानी
1: त्यो उसको चाहिँ छैन यसो मजाले चाहिँ आफ्नो आउँछ नि यहाँ त्यस्तो हुन्छ मलाई चाहिँ लामो डर चाहिँ नलाग्यो त्यहाँ

0: नमस्कार हार्दिक स्वागत छ कार्यक्रम आजको संवादमा अवस्थित खासै आज हामी सल्यानको बाघ छ नगरपालिकाको वर्तमान अवस्था विकास निर्माणका थालिएका प्रयासहरू र आगामी योजनाको विषयमा सफल बहस गर्दैछौँ। यसको लागि बाघ छ नगरपालिकाका प्रमुख सचिवले प्रमुख यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम। धन्यवाद, नमस्कार। बाघ छ नगरपालिकामा तपाईँ आएको कति समय
1: म आएको त्यसकै 5 महिना अहिले चलिराखेको छ। यही 82 चैतको अन्तिममा आएको थिएँ।
0: योभन्दा पहिला